السلام علیکم دیوی ایف ایم کے ایم ہا ایہون تیرینا وارن اوفا ویر وگت کولکن ایدن ورژن 2.0 می شو کے فراتون ایف ایم کے ایم ہا ایہون تیرینا مرحبا شو یکی لواتو کے ریمکس ادی کاوا لواتا کان خاص کو گین کوری گین دا شو اے می شو این ہی کے ہم لواتا کے تیا ایہون تیرینا گین اس دیوی تو مسا کے قرانا लवतो गे एरा मिहार हुरि तफातु आदि लवेन एसफवा बदल तवस मि शोगे फरातुं तिया एहुन तेरिना हमे केनिस्तेना शोया एकुगा मि हफ्तावस मि बदल कोली सामा म्यूजिक के तारीख की एतंहास आहारे के मासी एंगोई मुस्संदी तारीख है